0: This program was brought to you by
1: Tufaan hai ye, har jeet ki pehchan hai ye.
0: And
2: Hire ka naya No Frost IoT Refrigerator Twin Inverter Technology jisse mile maximum cooling aur energy saving No Frost No Worries
0: And
3: Phoenix laga aur bhul ja Phoenix laga aur bhul ja
0: And
4: Sweep be clean kare tezi se sakh daag aur jarasim ka hath pa aur rakhe toilet ko chamakta hua saaf
0: And
5: HBL Freedom Account Jahan khaab wahan HBL HBL Freedom Account ke saath muft IBFT muft checkbook muft online banking aur behtareen mobile app ki sahulat ke saath HBL Freedom Account Jahan khaab wahan HBL
2: Hire ka naya No Frost IoT Refrigerator jiska multi airflow system de balanced cooling har compartment mein aur rakhe aapke refrigerator ko clean twin inverter technology jisse mile maximum cooling aur energy saving No Frost No Worries
6: अब अपनी पसंद की शॉपिंग करते हुए बिल की टेंशन क्यों? बस अपने फेवरेट स्टोर पर जाओ और ये लो QR स्कैन करके 3 इजी इंस्टॉलमेंट्स में अपना बिल क्लियर करो तो जो चाहे खरीदो पैसे आराम से दे दो विद ये लो बाय जैस कैश
7: خالص اجزاء بھروسے مند شفا شعبے سنگل ریمیڈیز قدرت کے بہترین اجزاء سے تیار کی گئی ہیں کیونکہ آپ کی صحت اس سے کم کی حقدار نہیں ڈاکٹر حمید جرنل ہومیو اور شعبے سنگل ریمیڈیز 75 سالوں سے پاکستان میں نسلوں کا بھروسہ